एउटा घर सँग हजुर एउटा घर नङ हे माया एउटा घर टेकरमा ए घुमै न घुमै हजुर फुल्डेन घुमै घुमै हे माया एउटा घर टेकरमा न त खानु पाउनु हजुर न त लाउनु पाउनु हे माया धिकर मेरो चेकरमा।

गरेको जमन हजुर बेमन गर्छौ भने हे माया घस खाउन निउरेर सिरिसको हालो हजुर बगैनको सोइला ए माया गया बारी जोनुलाई खातिर ज्यानलाई हजुर मिठाई खानु पर्ने ए माया चालेर चिनीमा नापत्याई देखे हजुर हेर्नु सवारी होला ए माया चालेर चिनीमा सालको पदमा हजुर पैसा राख्नु हातमा ए माया रञ्चनको सिनेमा तपाईँ र हामी हजुर हेर्नु जाउँ है त ए माया रञ्चनको सिनेमा सहलको पदमा हजुर पैसा राख्नु हातमा हे माया रञ्चनको सिनेमा होइन यार।